0: یہ آکاشوانی کی اردو سروس ہے. پیش خدمت ہے پروگرام سرخیوں میں.
1: یہ آکاشوانی ہے, پرستت ہے کاریکرم سرخیوں میں. اس کے انترگت سنیے وکست بھارت جی رام جی ادھینیم کے کاریانوین سے گرامیڑ بھارت کے سشکتیکرن پر چرچا. اس میں بھاگ لے رہے ہیں ورشٹھ پترکار ششیر سنہا, کاریکرم کا سنچالن کر رہے ہیں منوج پاٹھک.
2: وکست بھارت گارنٹی فار روزگار ایوم آجیوکا مشن گرامین وہ بھی جی رام جی ادھینیم 2025 1 جولائی 2026 یعنی آج سے پورے دیش کے گرامیڑ کھیتروں میں لاگو ہو رہا ہے. یہ ادھینیم گرامیڑ روزگار آجیوکا سرکشا اور گاؤں کے ستت وکاس کو نئی مضبوطی دے گا. پرانے منریگا سے کس طرح یہ الگ ہے, کیوں اس کی آوشیکتا پڑی اور 2047 کے وکست بھارت کے لیے کیا اس کی بھومیکا ہونے والی ہے, انہی سب وشیوں پر آج ہم سرخیوں میں کارکرم میں چرچا کرنے والے ہیں. ہمارے ساتھ چرچا کے لیے آمنترت ہیں ورشٹھ پترکار ششیر سنہا. ششیر جی نمسکار, کارکرم میں آپ کا سواگت ہے.
3: نمسکار منوج جی, دھنیہ واد.
2: سب سے پہلے تو ہم یہی سمجھنا چاہیں گے کہ آج سے جو ایک نیا ادھینیم استتو میں آ رہا ہے وہ کس روپ میں پرانے کا ستھان لے گا اور نیا بدلاؤ کہاں کہاں کس استر پر دکھے گا.
3: سب سے بڑی بات ہے کہ گرامین ارتھ ویوستھا میں جو بدلاؤ ہمیں دیکھنے کو مل رہے ہیں اس کے حساب سے جو مہاتما گاندھی راشٹریہ گرامین روزگار گارنٹی یوجنا تھی اس میں بدلاؤ کی ضرورت تھی. وہ یوجنا 2006 میں لاگو کی گئی تھی اور آج ہم لوگ 2026 میں ہیں
2: جی,
3: تو لگ بھگ 19-20 سال کا سمے بیت چکا ہے اور ان دو دشکوں میں گرامین ارتھ ویوستھا میں کافی کچھ بدلاؤ ہوا ہے. عام طور پر منریگا کو روزگار مہیا کرانے کی ایک یوجنا بتائی گئی, لیکن کیا روزگار مہیا کرانا ہی کافی ہے یا ہمیں اس سے آگے بھی بڑھنا ہے؟ آپ یہ دھیان میں رکھیے کہ جب آپ کہتے ہیں کہ 1,00,000 کروڑ روپے, 95,000 کروڑ روپے, 80,000 کروڑ روپے آپ کسی یوجنا کے تحت خرچ کرتے ہیں, تو کیا کیول یہ آپ سنشچت کرے کہ 100 دن کے لیے کسی پریوار میں کسی ویکتی کو روزگار مل جائے, یا پھر جو پیسہ آپ خرچ کر رہے ہیں اس کا کس طریقے سے آؤٹ پٹ آتا ہے, یعنی کہ اس کا اثر کس طریقے سے دکھتا ہے؟ تو یہ جو نئی یوجنا وی وی جی رام جی ہے اس کا مول مقصد یہ ہے کہ روزگار کے ساتھ ساتھ لمبے سمے کے لیے جو گرامین ارتھ ویوستھا کی بنیادی ضرورتیں ہیں اس کو پوری کی جائے. اب اگر میں اس میں کہوں کہ جو پرمکھ بدلاؤ ہیں تو پانچ, اگر میں پرمکھ بدلاؤ کی بات کروں تو سب سے پہلا جو بڑا بدلاؤ یہ ہے کہ جو گارنٹی تھی وہ پہلے 100 دن کی تھی, اب وہ 125 دنوں کی ہے
2: جی.
3: دوسرا کیا ہے کہ گرامین استر کی یوجنا, جیسے ایک گاؤں کی ضرورت کیا ہے, ابھی کے دیش میں 6,00,000-7,00,000 جتنے بھی گاؤں ہیں ہمارے, ہر گاؤں کی اپنی ایک بھوگولک پرستھتی ہے, ان بھوگولک پرستھتیوں کے حساب سے وہاں پر بنیادی سویدھائیں کس طریقے سے وکست کی جانی ہے, اس کی میپنگ کیسے کی جائے, وہ میپنگ کرنے کے بعد اس آدھار پر ان کے لیے جسے کہا جائے کہ گرام وشیش کے لیے کیا کچھ سمبھو ہو سکتا ہے, یہ اس کا دوسرا مقصد ہے. تیسری کی بات کروں تو تکنیک اس میں بہت مہتوپورن ہوگا. جیسے اگر آپ تین چیزوں پہ دھیان رکھیے کہ ایک ہے کہ سیٹلائٹ کے ذریعے ایک گاؤں کی ایک چھوی آپ کے سامنے آ گئی, اس چھوی کے ذریعے یہ پتا چل گیا کہ اس گاؤں کی بنیادی ضرورتیں کیا ہیں, اس میں کیا کچھ کمی ہے اور اس میں اور جو ہے اس میں کس طریقے سے سدھار کی ضرورت ہے. مثلاً آپ سڑک دیکھ لیجئے, پردھان منتری گرام سڑک کی یوجنا ہے, آپ نے سڑک بنوا دی, کیا سڑک بننے کے بعد اس میں اور زیادہ بدلاؤ کی ضرورت ہے, اس میں رکھ رکھاؤ میں کس طریقے سے سدھار کی ضرورت ہے, وہاں پر کتنے ہمیں روزگار مہیا کرانے کی ضرورت ہوگی, ان سڑک بننے سے آس پاس کے علاقوں میں کس طریقے سے بدلاؤ ہوا, یہ ساری چیزیں آپ کے پاس ایک سیٹلائٹ امیج کے ذریعے جو ہے آپ کے پاس اپلبدھ ہو جائے گا. دوسرا اسی طرف آپ دیکھیں کہ جی آئی ایس میپنگ میں بھی وہی چیز ہوتا ہے کہ آپ کو پتہ چل جائے گا کہ اس چھیتر وشیش میں کیا کچھ ہے اور کیا کچھ نہیں ہے. تو یہ جو تکنیک کے ذریعے ہے, تکنیک کے ذریعے آپ گرام وشیش کی ضرورتوں کو پورا کرنے میں آپ کامیاب ہو پائیں گے, یہ تیسرا بڑا بدلاؤ. ہمیں دو اور بدلاؤ کی بات کر دو اس کے بعد آپ سے اگلا پرشن لیتا ہوں. دوسرا یہ ہے کہ جو ہماری پریسمپتی بنے, جو اسیٹ کریشن ہو, وہ ایک لمبے سمے کے لیے ہو, ایسا نہ ہو کہ آپ نے جیسے ایک گھر بنا دیا اور آپ نے گام ختم کر لیا, بلکہ ایک سڑک بنے, وہاں پر باندھ بنے, وہاں پر جو ہے جو کچھ بھی سویدھائیں بنیادی سویدھائیں وکست کی گئی اس کا اور زیادہ وستار ہو. تو جس کو ہم لوگ کہتے ہیں کہ ڈیوریبل اسیٹ کا, استھائی جو پریسمپتی ہے اس کا نرمان ہو, और पांचवी जो बात है कि बहुत सारी योजनाएं हैं ग्रामीण स्तर पर, हम देखते हैं कि वो अलग अलग टुकड़ों में चलाई जाती हैं। उसका असर क्या होता है कि आपने सड़क बनाने के लिए एक योजना बनाई, ग्राम उद्योग के लिए आपने एक अलग योजना बनाई, तो दोनों के बीच में कोई समन्वय है कि नहीं, कि जहां पर ग्राम उद्योग विकसित हो रहा है वहां पर सड़क का पूरी तरह से निर्माण हुआ है कि नहीं। तो ये जो कन्वर्जेंस ऑफ स्कीम्स इसको कहते हैं, कि यानी कि सभी योजनाएं एक दूसरे के साथ हाथ मिला करके काम करें, ये पांच खास बातें हैं जो रविजी राम जी को एक नए स्वरूप देती है और जो कि आज से लागू हो।
2: यहाँ पर आपने एक बड़ी महत्वपूर्ण बात कही है कि तकनीक के माध्यम से केंद्रित होकर काम बेहतर तरीके से होगा। यहाँ पर अहम सवाल ये है कि तकनीक के माध्यम से नियंत्रण ऊपर से नीचे की ओर होगा या गांवों की जो आवश्यकता है उन्हें ध्यान में रखकर ग्राम पंचायत या जो स्थानीय अधिकारी या स्थानीय जो हमारे लोक निकाय हैं उनके माध्यम से वो काम चयनित होंगे।
3: इसके लिए आप अगर 2015 में जब नीति आयोग का गठन किया गया था उसके गठन के समय में एक बड़ी खास बात कही गई थी। उसके गठन में कहा गया था कि हम जो योजनाएं बनाते हैं दिल्ली से बनाते हैं और गांव पे जाकर के थोप देते हैं, यानी कि जिसको हम लोग कहते हैं टॉप डाउन अप्रोच, उसकी जगह पे हमको बॉटम अप अप्रोच करना है, यानी कि निचले स्तर का जो ग्राम पंचायत की व्यवस्था है या जो स्थानीय अधिकारी है वो बताएं कि हमारी जरूरत क्या है। अब यहाँ पर आपके पास तकनीक मददगार है, आपने सैटेलाइट इमेजिंग के जरिए आपने पता करने की कोशिश की, आपने जीएस स्पेशल के जरिए पता करने की कोशिश की। एक और महत्वपूर्ण बात लैंड रिकॉर्ड, आप जैसे आप इसको ऐसे समझ लीजिए कि आपको सड़क बनानी है, आपको जमीन की जरूरत है, अब जमीन का खसरा और वो सब जो हम लोग ग्रामीण परिवेश में जिसका काफी महत्व होता है वो हमारे पास किस तरीके से उपलब्ध है। तो आज भी अगर हम कहें कि अगर वो केवल कागजों में है और उसका पूरा रजिस्टर है तो दिल्ली में बैठे हुए किसी व्यक्ति के लिए एक योजना बनाना हो तो उस रिकॉर्ड के जरिए संभव नहीं हो पाएगा। तो वहां पर आपके पास एक तकनीक के जरिए जो आपका डिजिटाइज रिकॉर्ड है वो मदद करेगा। तो ये जो पूरी व्यवस्था है आप इसमें ये समझ लीजिए कि जो निचले स्तर पे जो कुछ भी काम चल रहा है, जो अधिकारी हैं, जो निकाय हैं, स्थानीय निकाय हैं, उनका इनपुट्स भी है और उस इनपुट को तकनीक के साथ जोड़ करके आप एक विस्तृत जिसको कहते हैं ना डीपीआर डिटेल प्रोजेक्ट रिपोर्ट आप तैयार करते हैं और फिर उस गांव के लिए जो है वो गांव के समूह के लिए जो है वो आप कुछ काम करते हैं।
2: यहाँ पर आपने पहले ही जानकारी दी कि 100 दिन से बढ़ के 125 दिन हो गया, इससे जो मजदूर हैं या गांव में रहने वाले जो लोग हैं जो इस काम के लिए सामान्यतः अपने आप को उपलब्ध कराते हैं उनकी माली हालत में क्या बदलाव आएगा?
3: दो तीन चीजें हैं। एक तो आप अगर आप यहाँ पे देखेंगे कि मिनिमम वेज न्यूनतम जो मजदूरी है जिसकी आधिकारिक अधिसूचना भी जारी की गई है उसके मुताबिक मनरेगा में जो मिनिमम वेज था न्यूनतम मजदूरी थी वो 298.80 रूपये थी, अब वो 327.40 रूपये है। अब ये जो बढ़ोतरी आप देख रहे हैं लगभग 25-30 रुपए का और राज्य भर अगर स्तर पे आप देखें तो जैसे मैं कुछ राज्यों का एक जिक्र करूं आपके सामने तो जैसे उत्तर प्रदेश है, उत्तर प्रदेश में जो न्यूनतम मजदूरी है वो लगभग 380 रुपए का 379 रुपए है अगर बिल्कुल मैं सटीक आंकड़े लेकर के चलूं। बिहार की बात करूं तो 300 रुपए का है, फिर पंजाब की बात करूं तो वहां 300 रुपए का है, तेलंगाना की बात करूं तो 305 रुपए का है, कर्नाटका की बात करूं तो 382 रुपए का है, तमिलनाडु में 345 रुपए है, आंध्र

0: अनुपम फिल्म का नगमा सुन रहे थे हेमंत कुमार की आवाज में, कैफी आजमी के बोल थे। इस नगमे के साथ ही आखिरी शब प्रोग्राम अब खत्म होता है। शब के 12:50 हुए हैं, अब खबरें नशे की जाएंगी।
1: अब आप फैसल हबीब से खबरें सुनिए। हुकूमत ने दिल्ली और उत्तर प्रदेश में 14,000 करोड़ रुपए की मालियत के शाहराहों के बुनियादी ढांचे से मुतालिक दो बड़े प्रोजेक्टों को मंजूरी दी है। भारत ने पाकिस्तान के फारूकाबाद में तारीखी 125 साल पुराने मुकद्दस गुरुद्वारा श्री गुरु सिंह सभा साहिब को मुनहदिम किए जाने की सख्त मजम्मत की है। और अफगानिस्तान ने पाकिस्तान में आईएसआईएस के ठिकानों पर हमले किए हैं। भारतीय बहरिया के बहरी जहाजों आईएनएस तरकश और आईएनएस इकशेक ने शेजल्स के पोर्ट विक्टोरिया पर लंगर अंदाज होने का अपना दौरानिया मुकम्मल किया। और जापान की वजीर आजम सनाई तेकाइची भारत के 3 रोजा दौरे पर नई दिल्ली पहुंच गई हैं। वह आज 16वीं भारत जापान सालाना समिट में हिस्सा लेंगी। अब खबरें तफसील से। हुकूमत ने शाहराहों के बुनियादी ढांचे से मुतालिक दो बड़े प्रोजेक्टों को मंजूरी दी है, जिस पर मुश्तरका तौर पर 14,114.81 करोड़ रूपये की लागत आयेगी। इन प्रोजेक्टों में 6,969 करोड़ रूपये का दिल्ली में सुरंग से मुतालिक एक प्रोजेक्ट है, जिसका मकसद बहुत ज्यादा ट्रैफिक को कम करना। दूसरा प्रोजेक्ट 7,145 करोड़ रूपये के ग्रीन फील्ड शाहराह से मुतालिक है। यह शाहराह उत्तर प्रदेश में बनाई जाएगी। मरकजी काबीना के फैसलों के बारे में कौमी राजधानी में मीडिया से बात करते हुए इत्तलात नशरियात के वजीर अश्वनी वैष्णो ने बताया कि इन प्रोजेक्टों का मकसद पीएम गति शक्ति कौमी मास्टर प्लान के तहत कनेक्टिविटी को बढ़ाना, सफर के वक्त को कम करना और इक्तसादी सरगर्मियों को फरोग देना है। विकसित भारत जी राम जी एक्ट 2025 के तहत बढ़ती हुई उजरतों का इतलाक कल से मुल्क भर में हो गया है। देही तरक्यात की वजारत की जानिब से जारी नोटिफिकेशन के मुताबिक उजरत की शरहें तमाम रियासतों और मरकज के जेर इंतजाम इलाकों में बढ़ा दी गई हैं। वजारत ने कहा है कि पहली मरतबा 300 रूपये योमिया की उजरत की एक अबूरी बुनियादी शरह मुतारिफ कराई गई है, ताकि इस बात को यकीनी बनाया जा सके कि इस प्रोग्राम के तहत कोई भी नोटिफाइड उजरत इस सतह से कम न हो। विकसित भारत जी राम जी के तहत कौमी औसत उजरत एमजी नरेगा के तहत 298.80 रूपये योमिया से बढ़कर 327.40 रूपये योमिया हो गई है, जो कि 10% का औसत इजाफा है। भारत ने पाकिस्तान के फारूकाबाद में तारीखी 125 साल पुराने मुकद्दस गुरुद्वारा श्री गुरु सिंह सभा साहिब को मुनहदिम किए जाने की सख्त मजम्मत की है और कहा है कि यह इंतहाई अफसोसनाक और तहजीबी विरासत को खत्म करने की एक तयशुदा कार्रवाई है। मुबैना इन्हदामी कार्रवाई के मुतालिक मीडिया के सवालात के जवाब में वजारत खारजा में तर्जुमान रणधीर जायसवाल ने इस इन्हदामी कार्रवाई पर इंतहाई तशवीश का इजहार किया और मकामी हुकाम या इवैक्यू ट्रस्ट प्रॉपर्टी बोर्ड की जानिब से कोई बामाना कार्रवाई न किए जाने की रिपोर्टों पर भी तशवीश जाहिर की। भारत ने पाकिस्तान से जोर देकर कहा है कि वह इस मामले की तेजी से तहकीकात करे और कसूरवारों को कैफरे किरदार तक पहुंचाए। जनाब जायसवाल ने जोर देकर कहा कि गुरुद्वारा साहिब के मुनहदिम किए गए हिस्सों को जल्द से जल्द बहाल किया जाए और उनकी तामीरें नो की जाए। भारत ने इस्लामाबाद से जोर देकर यह भी कहा कि वह अकलियती फिरकों और उनके बारगाहों के तहफ्फुज, सलामती और ठीक ठाक रहने को यकीनी बनाए जाने से मुतालिक अपनी जिम्मेदारियां पूरी करें और पाकिस्तान में फिरकावारियत पर मबनी तशद्दुद और मजहबी अदम रवादारी के मौजूदा माहौल को फैसला कुन इख्तिताम तक पहुंचाए। भारत और पाकिस्तान ने कल नई दिल्ली में और इस्लामाबाद में सफारती चैनलों के जरिए एक दूसरे के मुल्कों में जेर हिरासत शहरी कैदियों और माहिगीरों की फहरिस्तें एक दूसरे को पेश की। वजारत खारजा ने एक बयान में बताया कि भारत ने अपनी हिरासत में मौजूद 386 ऐसे शहरी कैदियों और 53 माहिगीरों की फहरिस्त इन्हें सौंपी जो पाकिस्तानी हैं या जिनके मुतालिक ख्याल है कि वह पाकिस्तानी हैं। پاکستان نے اپنی حراست میں موجود 52 سول قیدیوں اور 198 ماہی گیروں کی فہرست سپرد کی جو بھارتی ہیں یا جن کے متعلق خیال ہے کہ وہ بھارتی ہیں۔ بھارت پاکستان کے زیر حراست شہری قیدیوں، ماہی گیروں اور ان کی کشتیوں اور لاپتہ بھارتی دفاعی اہلکاروں کی جلد از جلد رہائی کے لیے لگاتار زور دیتا رہا ہے۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ افغانستان کی وزارت دفاع نے کل دعویٰ کیا ہے کہ اس کی افواج نے پاکستان میں IS کے ٹھکانوں پر فضائی حملے کیے ہیں۔ ایک بیان میں وزارت دفاع نے کہا ہے کہ یہ حملے کل رات پاکستان کے صوبوں بلوچستان اور خیبر پختونخوا میں واقع IS کے مراکز پر کیے گئے۔ ان حملوں سے IS اور اس کے حامیوں کو بڑے پیمانے پر جانی و مالی نقصان اٹھانا پڑا۔ افغانستان کی وزارت دفاع نے کہا کہ یہ حملے انتہائی درست نشانے کے ساتھ کیے گئے اور ان حملوں میں کسی عام شہری کی ہلاکت نہیں ہوئی ہے۔ یہ کارروائی پاکستان کی جانب سے افغانستان کے صوبے پکتیکا اور کرنور میں کیے گئے فضائی حملوں کے بعد کیے گئے، جن میں خواتین اور بچوں سمیت 36 عام شہری ہلاک اور 163 افراد زخمی ہو گئے تھے۔ بھارتی بحریہ کے بحری جہازوں INS ترکش اور INS اکشیک نے شیزلز کے پورٹ وکٹوریا پر لنگر انداز ہونے کا اپنا دورانیہ مکمل کیا۔ وزارت دفاع نے بتایا کہ ان بحری جہازوں کا یہ دورہ بحر ہند خطے میں دوستانہ بحری ملکوں کے ساتھ بحری تعاون کو مستحکم کرنے کے بھارتی بحریہ کے عزم کو دہراتا ہے۔ یہ دورہ ویژن مہاساگر سے بھی مطابقت رکھتا ہے۔ اس دوران شیزلز کے قومی دن اور گولڈن جوبلی تقریبات کے تحت مختلف پیشہ وارانہ، استقبالیہ اور کمیونٹی کی شرکت پر مبنی سرگرمیوں کو کامیابی کے ساتھ مکمل کیا گیا۔ اپنے دورے کے دوران INS ترکش کے بحری بینڈ اور مارچنگ دستے نے 28 جون کو منعقد شیزلز کے قومی دن کے پریڈ میں حصہ لیا، جو بھارت اور شیزلز کے درمیان قریبی اور دیرینا بحری ساجھیداری کی عکاسی کرتا ہے۔ جاپان کی وزیراعظم سنائی تکائچی اپنے 3 روزہ بھارت دورے پر کل شام نئی دلی پہنچی۔ وزیر مملکت ڈاکٹر جیتیندر سنگھ نے وزیراعظم تکائچی کا خیر مقدم کیا۔ جاپان کی وزیراعظم سنائی تکائچی کا یہ بھارت کا پہلا سرکاری دورہ ہے۔ اس دوران وہ وزیراعظم نریندر مودی کے ساتھ آج 16ویں بھارت جاپان سالانہ چوٹی کانفرنس میں شرکت کریں گی۔ یہ چوٹی کانفرنس فریقین کو دو طرفہ تعاون کے سبھی پہلوؤں کا جائزہ لینے، انہیں مستحکم کرنے اور باہمی مفادات کے علاقائی اور عالمی معاملات پر نظریات کا تبادلہ کرنے کا موقع فراہم کرے گی۔ وزیراعظم مودی اور جاپان کی وزیراعظم کے درمیان بات چیت کے بعد کئی مفاہمت ناموں پر تبادلے کی امید ہے۔ بھارت اور جاپان بنیادی ڈھانچے، شہری جدیدکاری، توانائی، زراعت، سیاحت اور ہنرمندی پروجیکٹوں سمیت شمال مشرقی بھارت میں کنیکٹیویٹی اور ترقی میں شراکت دار ہیں۔ شمال مشرقی خطہ کھلے اور آزاد بھارت بحر الکاہل کے جاپان کے نظریے سے مطابقت رکھتا ہے اور جنوبی ایشیا کو جنوب مشرقی ایشیا سے جوڑنے میں پل کا کام کرتا ہے۔ شمال مشرقی خطے اور جاپان کے درمیان سال 2025 تک اب تک کے کئی اعلی سطحی دورے ہوئے ہیں، جن میں جاپان کے خارجی امور کے وزیر مملکت ایوایو ہوری کا اس سال فروری میں ہوا دورہ بھی شامل ہے، جہاں انہوں نے میگھالیہ اور آسام کے وزرائے اعلی سے ملاقات کی تھی۔ آخر میں خاص خبریں ایک بار پھر۔ حکومت نے دلی اور اتر پردیش میں 14,000 کروڑ روپے کی مالیت کے شاہراہوں کے بنیادی ڈھانچے سے متعلق دو بڑے پروجیکٹوں کو منظوری دی ہے۔ بھارت نے پاکستان کے فاروق آباد میں تاریخی 150 سال پرانے مقدس گرودوارا سری گرو سنگھ سبھا صاحب کو منہدم کیے جانے کی